ایمان میں اندر سوپڑ کس طرح ہے؟ تو ادم ادم کرے دیا جی ادم کمان دیا سکون اسی ادم کی اپنے گھر میں سکھا نہیں چڑ کے دور میرے چل کے گرو کی اصل کر سربت مائی مائی ماں گرو کی گوشت میں یہ تا ادم کہہ رہے ہیں سارے وقت ہو رہا ہے کہ گرو پڑھے گا گرو کہے گا گرودوارے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھن وہی تو سر گرو کلے نہیں کہہ بانی نہ پڑھ گرو نہیں کہہ کہ ستسنگ نہ حجت ہے یہ من مت نہیں گرو تو پرہیز ہے جائے بجے سب سنگی جتنے ہر سال ہر نام بنا یہ نہ کرنے بہانے کہ میرے کی بات آپ گرو بانی پڑھائے گا آپ امر چڑے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا واسطے سارا اپرانا کر سب بھی کرتے ساری سمگری بھی کر لیا تا جا کے پرشادہ تیار ہوتا ہے پرشادے واسطے اردو میں آدم بھوجن واسطے بھی جو تھی ادم کرے دیا جی اردو کمان دیا سکونت دھیان دیا تو سب مل نان اتری کمائی کر یہ سکھ کا کرم تیسرا کرم ہے اس واحگرو کا سمرن نانک اتری چنت جی چنتا بھی اب سان ہر ویل چھاڑ دی کلو کہ دور ہو گیا کلی کا پتا جی نے اور سکھ نو مہان ادم میں وکاس سنگھ تے ادم دیا تو دنیا چاقاں پہ پنجاب کی دھرتی تھی کس طرح سوارے اپجوالا بنا سارے دیش نو ان ملتا ہے ایک ہی من ٹیکنیکل ویو دے نال گرو نے تھوڑے سے بڑی بخشی دنیا نے یہ سدھ کر دیتا ہے کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بخش جہے کام نو ہاتھ پاندے چڑھ گیا گرو نے نانک نام چڑھ گئی سدا کیونکہ نانک کے نام نال چڑھ بابا جی بابا نند سنگھ جی مہاراج کے دو ارتھ کرتے نانک نام چڑھتی کلم جی کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ سدا چڑھتی کلم یا نانک نام چڑھتی کلا جہد کو گرو کا نام ہے وہ چڑھتی کلا رہ کے کسی کا برا نہیں سوچتا تیرے پارے سروت کر کرنی کرنی ہے سمرن دھرم کی کرنی یہ بھی بندگی ہے بانی پڑھنی ہے واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی لکھا کال کھائے کے چھو دے نانک رہا نانک چنیا کھیاں جے بھر جانے کوئے سرتے چنی جان کی جوگی کا جب
योगी भी चुनी कह रही है जति सुनते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याय की फिक्र ही का तत् दान गृहस्थी का धर्म है दान पुरुष दान पुरुष पवित्र है करके भी माया दंग मारन लगे बहुत ही माया है जी दंग मार दी है किस तरह होमे आ जाए कहीं माया का ही मनता है माया का ही मान नहीं तो वाहगुरु की बख्श ये तो वाहगुरु की दात ये वाहगुरु से अर्पण कर दे रही पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तो सुखदाई है दान पुन करना ये सिमरन सत्संग करते हैं ये भी सिमरन स्वादन स्त्री पति की सेवा करनी है ये भी बाबा जी बच्चन कर दे ये कोई बीबी तारक माला फेरी रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आया भगवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने उन्होंने कहा स्वामी मैं तो नाम पर जपती रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मनमत तेरी माड़ा फेरी ये मनमत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुष्टा का त्याग करके पति ने अपने काम कर दिया या उन्हें काम किया तो सवेरे भोजन त्याग कर रहे ये भी सिमरन है बाणी भी पढ़ती है हर टाइम सतगुरु जी ने पहले पहले हर कोई जागे किसी महापुरुष ने किए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जाके तस्कर के अंदर चोर तीजे पैरे तस्कर जाके चौथे पैरे जो तो समय योगी ने जा सिख ने जा पिछ लगाती जागर जाके की करना नाम दान इशनान कराए इशनान करना ते बह के जपना सपना दान पुन नाम दान इशनान कराए फिर मिठा बोलना नि विचरन नाम जप के बाणी पढ़ के नहीं लोगों ने झगड़ी चलता नहीं चलता तेरे वर्गा तो नहीं मिठा बोलना अमृत पीता है तो रखना मिठास पड़ी है मिठा बोलन निर्चल निम्रता चल गुरु के सिख का मन नीवा रोजगार मत अजकल रुच चल गया तो मन चा हो गया तो मत नहीं निकल ताइ सिखी की जी खुशबू है साढ़े अंदरों कट गई मिठा बोलन निर्चलन हथों दे के भरा मनाए तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाऊ थोड़ा सोना तो थोड़ा भाई साहब जी ने लिखे सिखदा है कर्म थोड़ा सोना तो थोड़ा पर मिकदार भी लिखे कितना थोड़ा समीए पे कितना थोड़ा खाई जी अगे अठ रोटियां खाधिया तो सत खा ली जे अगे बारह घंटे सौने तो दस घंटे सौ कोई मिकदार नहीं समीए ने बाबा जी की भी बेनती की बाबा रन सिंह जी महाराज बेनती की महाराज आपके पास करो बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाल सारा दिन शरीर पीड़े ही ना खते डिखाए ना वो भी कोई खाने बाबे ने कहा सबरत मिठे बनीए सुनिए सारे हर तुरसी मुख बोलने मारन नाल किए छत्ती अमृत भाव है जाको नदर करे बाबा होर खाना तुगी खुआर जित खाते सन पीए मन में चले विकार वो खाने की खाते जेदे मन विकार ही बने आए हर वेले पीने ही नहीं मुसलमान
روزے رکھتے ہیں، ایک روز روزہ رکھتے ہیں، روزے کا مقصد یہ نہیں کہ خدا رب خوش ہو جائے، روزے کا رکھنے کا مطلب ہے شریر کی شدھی، شریر کی شدھی. ڈاکٹر کو جانے ڈاکٹر صاحب بخار ہو گئے، کیوں ہوئے کھٹے نکال آتے سن، ایک دن فاقا کر رہے، دوائی مل گئی، اپنے آپ پیدا ٹھیک ہو جائے. تو اسی طرح روزہ رکھنا بند رکھنا یہ نہیں بھی کوئی ایک کرم نہیں، صرف شریر کی شدھی ہوا شریر ٹھیک ہو جاتا ہے، پر گرو کا سکھ تو روز روزہ رکھنا روز ورت رکھتا وہ کہڑا تھوڑا کھڑ یہ شریر ٹھیک رہی، ڈاکٹر کو جانا نہیں پہلے، بابا جی نے وچن کیتا اتنا تھوڑا کھاؤ جہد شریر بوجھل ہی نہ بن، اتنا تھوڑا سو جہد ساڈا امرت راستوں کی نہ، اتنا الم آہار الم سی، تھوڑا سونا کھاؤنا تھوڑا بولن گرو پائے ایک بہت